0: بسم الله والصلاة والسلام على رسول الله وعلى آله وصحبه أجمعين. ایک مرتبہ پھر السلام علیکم ورحمۃ اللہ وبرکاتہ. اوکے آج کا سیشن تھوڑا ریلیکس ہوگا, لیکن آج بڑی خوبصورت باتیں قرآن کے بارے میں سیکھنے کو ملیں گی. اب سے آگے ہمارا کورس ایکچولی شروع ہو رہا ہے. یہ کورس میں نے جب تیار کیا تھا تو مجھے پتہ نہیں تھا کہ میں اس کو کیسے مرتب کروں گا. یہ میرا پہلا کورس ہے ایکچولی. یہ میں نے تیار کیا تھا 2004 میں میں نے نوٹس تیار کیے تھے, اور میں جب یہاں آ رہا تھا یہ کورس پڑھانے کے لیے تو یہ پی ڈی ایف فائل کھولے مجھے کتنے 12-13 سال تو ہو گئے ہوں گے. تو سبحان اللہ. اور یہ آخری دفعہ جب میں نے پڑھایا تھا, پہلے میں نے امریکہ میں یہ سیمینار کرایا تھا. آپ کو تو میں 10 دن کے لیے کرا رہا ہوں, میں ایک ویکینڈ میں کرتا تھا یہ کورس. اور میں نے یہ امریکہ میں تقریباً 40 دفعہ کیا, اور اس کے بعد یورپ میں میں نے 20 دفعہ کیا, پھر میں نے ملیشیا اور انڈونیشیا میں کیے, اور امریکہ کی جو خصوصیت ہے میں نے یونیورسٹیز میں کیے یہ کورس انگلش میں نا, قرآن کے اوپر. اور اس میں کافی سارے لٹریچر کے پروفیسرز, فلاسفی کے پروفیسرز, کمپیریٹو ریلیجن کے پروفیسر, نان مسلمس, انہوں نے بھی کافی اٹینڈ کیے. میرے محدود علم تک تقریباً 18 لوگ تھے اس سال, ان 2 سالوں میں جو مسلمان ہوئے تھے اس پروگرام میں, سبحان اللہ, اکیڈیمیا میں سے. اور میں دعوت نہیں دے رہا تھا, مجھے پتا بھی نہیں تھا کہ غیر مسلم بیٹھے ہوئے ہیں کلاس کے اندر, بٹ اٹ واز انف فار دیم, یو نو. تو اللہ تعالیٰ اس میری فیوریٹ کہانی اس کورس کے بارے میں جو ہے نا, وہ میں نے فاتحہ ایکسپلین کی تھی. میں تو آپ کو تو ہمیں کتنے 2 دن لگ گئے تھے نا پورے فاتحہ کرنے میں, میں ایک رات میں کیا کرتا تھا پوری فاتحہ. پہلی دفعہ جب میں نے یہ کورس کیا, میں نے کیلیفورنیا میں کیا تھا, لاس اینجلس میں. تو ایک لڑکا میرے پاس آیا کلاس کے بعد, 18 سال کا, بڑے غصے میں, اور پھر مجھے ایسے دیکھتا ہے, پھر مجھے گلے لگاتا ہے, پھر مجھے بتاتا ہے کہ مائی مام باٹ می لیکرز ٹکٹس. ڈو یو گائز نو ہو دا لیکرز آر باسکٹ بال ٹیم, اینڈ دیٹس دا باسکٹ بال کیلیفورنیا باسکٹ بال ٹیم بیک ان دا ڈے, رائٹ. کہتے میرے پاس لیکرز ٹکٹس تھے, میرے پاس یو نو فرنٹ رو سیٹس تھیں, وی آئی پی سیٹس تھیں, لیکن میری مدر نے کہا نہیں ہم یہاں پہ جا رہے ہیں ڈیوائن اسپیچ میں. دا ہول وے آئی واز کرسنگ یو. تو میں نے کہا پتہ نہیں, اب جہاں تک اس نے جو کہانی سنائی تو مجھے لگا پتہ نہیں اب بدلہ لے گا کیا کرے گا. تو کہتا ہے بٹ یو نو آئی ہرڈ دس ٹو نائٹ, ٹوڈے از دا فرسٹ, آئی ایم 18 ایئرز اولڈ, ٹوڈے از دا فرسٹ ڈے آئی نو وائی آئی ایم مسلم. دس واز ہی ٹولڈ می. سو دیٹ میڈ می ریئلی ہیپی کہ یہ ایکسپیرینس بھی ہوتا ہے لوگوں کا. ہم مسلمان فیملی کے حساب سے تو ہیں, مسلمان گھرانوں میں پیدا ہوئے ہیں, لیکن شعوری طور پہ مسلمان ہونا ایک اور چیز ہوتی ہے, رائٹ. تو میری امید ہے کہ انشاءاللہ اس کے بعد آپ کو بھی ایک نیا کنیکشن فیل ہوگا قرآن کے ساتھ. چلیں محاوروں کے بارے میں بات کرتے ہیں. اس کا نام ہے سیکشن 2. سیکشن 1 تھا فاتحہ, سیکشن 2 ہم شروع کر رہے ہیں. اس میں ہم 8 مثالیں کریں گے, میں نے 8 مثالیں چنی ہیں. پہلی مثال ہوگی آنکھوں کی ٹھنڈک. آنکھوں کی ٹھنڈک ایسا محاورہ ہے جو ہم اردو میں بھی یوز کرتے ہیں نا, آپ لوگ بھی استعمال کرتے ہیں میرے آنکھوں کی ٹھنڈک. لیکن یہ محاورہ اصل میں قرۃ اعین, یہ قرآن کا ایک محاورہ ہے, اور قرآن سے پہلے یہ عرب استعمال کرتے تھے, اور عرب کے اس کے 2 استعمال تھے. میں دونوں پہلے استعمال سمجھا دوں, پھر قرآن کی طرف دیکھتے ہیں قرآن نے اس کو کیسے یوز کیا ہے. پہلا اس کا استعمال تھا دعا کسی کے لیے کرنا اور دعا کسی کے خلاف کرنا, یعنی اچھی دعا کرنا اور بد دعا دینا. بد دعا دینے کے لیے کہتے تھے اللہ تیری آنکھیں گرم کرے, اسخن اللہ عینک, اللہ تیری آنکھیں گرم کرے, یہ اس کے لیے بد دعا ہوتی تھی. اور کسی کے لیے دعا کرنی ہوتی تھی تو اقر اللہ عینک, اللہ تیری آنکھیں ٹھنڈی کرے. اور دونوں سے مراد رونا تھا. کہتے تھے جس طرح ہم کہتے ہیں نا خوشی کے آنسو اور غم کے آنسو, ان کے ہاتھ تھا کہ جو خوشی کے آنسو ہوتے ہیں وہ آنکھیں ٹھنڈی کرتے ہیں, اور جو غم کے آنسو ہوتے ہیں وہ آنکھیں گرم کرتے ہیں. تو اصل میں آنکھوں کی ٹھنڈک سے مراد تھا ایسی خوشی جو آپ کو رلا دے, خوشی سے انسان رونا شروع ہو جائے, اس کو کہا جاتا ہے آنکھوں کی ٹھنڈک عربی میں. اس کی میں چھوٹی سی مثال دیتا ہوں. ایئرپورٹ پہ جاتے ہیں, کوئی ماں جو ہے وہ اپنے بیٹے کو ریسیو کر رہی ہے, بیٹا باہر گیا ہوا تھا کسی جاب پہ یا بزنس پہ گیا ہوا تھا, 2 سال نہیں دیکھا اس نے اپنی ماں کو, اور وہ ایئرپورٹ پہ اس کا ارائیولس پہ انتظار کر رہی ہے. اور اسی ایئرپورٹ پہ ایک اور ماں ہے, وہ اپنے بیٹے کو الوداع کہہ رہی ہے, اور جو وہ دونوں ایک دوسرے کو, ایک ماں اپنے بیٹے کو گلے لگ رہی ہے ملتے ہوئے, और दूसरी माँ भी अपने बेटे को गले लग रही है उसको खुदाफिज कहते हुए। रो दोनों माएँ रही हैं, लेकिन उनके रोने में फ़र्क है कि नहीं? जो रिसीव कर रही है, जो खुशामदीद कर रही है अपने बेटे को, उसकी आंखें गर्म हैं या ठंड हैं? हाँ, उसको उसकी आंखें ठंड हैं, और जो खुदाफिज कह रही है उसकी आंखें गर्म हैं। तो ये फ़र्क है इन दोनों का। ये पहला फ़र्क है, यानी ऐसी खुशी, इतनी खुशी मिले मुझे कि मेरी आंखें रोने पर आ जाए, ये है कुर्रत आयुन। दूसरा, इसका इस्तेमाल होता था कि अरब जो है ना वो सहरा में बहुत सफ़र करते थे, सहरा की ज़िंदगी थी उनकी, और सहरा में जब सफ़र करते थे तो आपने देखा होगा कि वो पगड़ी उनके यहाँ आम है, टर्बन जो वो पहनते हैं ना वो आम है, वो उसकी उसके मकासद हैं। असल में उसके मकासद में से एक मकसद ये है कि जब हवा तेज़ चलती है ना तो रेत भी साथ उठती है और वो मुँह में जाती है, नाक में जाती है, आँखों पर लगती है, तो वो अपनी जो पगड़ी है उससे वो अपनी शक्ल को ढक लेते थे। तो जिस चीज़ को हम आजकल निकाब कहते हैं ना, निकाब, ये असल में अरब मर्द और औरतें दोनों इस्तेमाल करते थे, ख़ासकर जब आंधियाँ वगैरह होती थी ना तो तकरीबन एक ही तरह के लगते थे, वो अपनी शक्ल को पूरी तरह ढक लेते थे, ठीक है। लेकिन कभी कभार जब आंधी इतनी तेज़ होती थी कि बल्कि उनको तकरीबन आंखें कवर करनी पड़ती थी, लेकिन अगर पूरी तरह कवर कर दें तो पता नहीं चलेगा जा कहाँ रहे हैं, तो बाकी शक्ल तो बच गई, अजाब किस पे आ रहा है? आंखों पे। और कहीं मुश्किल से जाकर तूफान के दौरान कोई गार मिल गया, कोई बड़ी चट्टान मिल गई, उसके साए में जाकर थोड़ी देर ज़रा आराम मिल गया आंखों को, तो वो आंखों से रेत निकाल ली और थोड़ी आंखों को रिलीफ मिली, उसको कहते थे कुर्रत आयुन। यानी जब आंखें तूफान में रेत की वजह से उन पर अजाब आ रहा है तो वो गर्म हो रही हैं, वो पक रही हैं, और जब वो गार में पहुंच गया या कहीं पनाह ले ली और आंखों को अब तकलीफ नहीं हो रही, तो उसको कहा जाता था कुर्रत आयुन, यानी मुसीबत से निकलकर, यानी आप जो है वो किसी पनाह में आ गए। ये दो मायने हैं कुर्रत आयुन के, आंखों की ठंडक के। अब देखते हैं कुरान ने इसको कैसे इस्तेमाल किया। والذين يقولون ربنا هب لنا من ازواجنا وذرياتنا قرة اعين واجعلنا للمتقين اماما، سورة الفرقان میں اللہ تعالی نے ہمیں دعا سکھائی ہے، وہ لوگ جو کہتے ہیں کہ ہمارے رب ہمیں اپنی اولاد میں سے اور اپنے ازواج میں سے، یعنی شوہر اور بیوی میں سے اور اپنی اولاد میں سے، آنکھوں کی ٹھنڈک دے۔ اس کا ہم ترجمہ کرتے ہیں آنکھوں کی ٹھنڈک۔ اب میں نے آپ کو دو باتیں بتائی تھی، پہلی بات یہ تھی کہ اتنی خوشی آئے کہ کیا ہو، رونا آ جائے، یعنی میری شادی میں اتنی خوشی ہو کہ مجھے رونا آ جائے۔ رونا تو آتا ہے، بڑی عجیب دعا ہے، کیونکہ دوست بھی ہوتے ہیں، شادی ہونے لگتی ہے تو کہتے ہیں یار چلو کوئی بات نہیں، نہیں تمہیں ڈراؤں گا نہیں میں، کوئی بات نہیں تمہاری ڈفرینٹ ہوگی۔ ہر ایک کے دماغ میں ہوتا ہے شادی کے ساتھ ڈپریشن ہوتی ہے، لڑائیاں ہوتی ہیں، ایک دوسرے کی مس انڈرسٹینڈنگ ہوتی ہے، صبر نہیں ہوتا، پہلے بہت اچھے لگتے تھے اب بہت برے لگتے ہیں، تم تو کوئی اور ہی نکلے، تم تو وہ تھے ہی نہیں، تم تو وہ تھی ہی نہیں جو آج میں تو سمجھا تھا تمہیں اس خیال سے کہ ہم ساتھ ہوں گے، اس خیال سے میری آنکھوں میں آنسو آ جاتے تھے، اتنی خوشی ہوتی تھی، اب تم نظر آتے ہو تو آنکھوں میں آنسو آتے ہیں۔ اس دعا کی ضرورت ہے، اسی لیے یہ دعا کہی گئی ہے، کیونکہ شادی میں آنکھوں کی ٹھنڈک جلدی غائب ہو جاتی ہے۔ اسی لیے کہا ہے ہب لنا من ازواجنا وذریاتنا قرۃ اعین، اور یہ اس لیے بھی کہا گیا ہے کہ شادی کے اندر اس طرح کی محبت ہونا کہ ایک دوسرے کے اندر انسان دلی خوشی پائے، دلی خوشی ہو شوہر سے، دلی خوشی ہو بیوی سے، اس کو دیکھ کے ہی خوش ہو جائے انسان، اس کے کمرے میں ہونے سے ہی سانس آ جائے۔ ہوتا کیا ہے، ایک دفعہ اس نے دروازہ بند کیا، وہ گئی باہر، قرت اعین۔ تو یہ کیسے ہو کہ شوہر اور بیوی ایک دوسرے کے اندر اس قسم کی خوشی پائیں؟ یہ اللہ تعالیٰ کی طرف سے ایک بہت بڑا تحفہ ہوتا ہے، اسی لیے حب کا لفظ استعمال کیا، حب نکلا ہے حبا سے، اور حبا عربی میں کہتے ہیں تحفے کو، حب لنا من وہبا، ہمیں ایک تحفہ دیجیے اللہ تعالیٰ، یہ بھی نہیں کہا ہمیں دیجئے، کہا تحفہ دیجئے۔ اب باقی چیزوں کے لیے ہم کہتے ہیں آتینا فی الدنیا حسنا، یعنی کہتے ہیں حب لنا فی الدنیا حسنا، دیجئے، لیکن یہاں دینے کے لیے بھی خاص دینا، کیسا دینا، تحفہ، یعنی یہ ایسا تو ایسی نعمت ہے جو باقی نعمتوں کے مقابلے میں بہت بڑا تحفہ ہے، اولاد کے اندر، और बीवी और शौहर के अंदर अल्लाह ताला आंखों की ठंड रखते। दूसरी बात क्या है कि इस तरह से मिसाल दी जा रही है बहुत मुख्तसर अल्फाज में कि बाहर की जो दुनिया है ना वो एक तूफ़ान है। बाहर आप जाओ तो आपको हर तरह की मुश्किलात और ख़तरों का सामना करना है, और जैसे ही आप घर के अंदर आओगे ना, आप अपने शौहर के पास आओ या अपने बीवी के पास आओ, तो अब आप पनाह में आ गए, अब आपकी आंखों पर गर्मी नहीं लग रही, अब आपकी आंखें फाइनली ठंडक में हैं, अब आप पूरे पुरअमान में हैं, आप बिल्कुल हिफ्ज़ो अमान में हैं, आप यू आर कम्प्लीटली सेफ। ये मकसद है कहने का। अब होता क्या है कि लड़ाइयाँ हो रही हैं घर में, तूफान बाहर नहीं है, तूफान कहाँ है, अंदर। और तूफान से बचने के लिए क्या करते हैं, मैं जा रहा हूं, वो बाहर जाके आंखों की ठंडक मिलती है, और अंदर जाने से पहले इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन, और फिर दरवाजे के अंदर या एक बड़ी सांस लेके फिर बैल बजाई। ये बताए अब जो सुकून था वो खत्म होने वाला है। इसीलिए ये दुआ अहम है। और फिर ये दुआ सिर्फ मियाँ बीवी के दरमियान नहीं बल्कि औलाद और वालदैन के दरमियान भी की गई, क्योंकि बच्चे जब छोटे होते हैं तो क्यूट होते हैं, ठीक है, कुछ बच्चे तो अनोइंग होते हैं शुरू से ही, लेकिन कुछ क्यूट होते हैं, मज़ा आता है उनके साथ, खेल कूद होती है, एक उम्र होती है जब वो आपकी सारी बातें सुनते हैं, फिर उनकी एक उम्र आती है कि वो बस आगे से जवाब देना शुरू कर देते हैं, उनकी अपनी एक पर्सनैलिटी निकल आती है, तुम तो पूरे इंसान बन गए हो, तुम्हारी तो अपनी सोच है, अपनी राय है, अपने ओपिनियंस हैं, और फिर वालदैन को पैनिक होता है, तो मेरी बातें नहीं मानते, ये तो आगे से जवाब देते हैं, इसकी अपनी राय क्यों है, ये पूरा इंसान क्यों बन रहा है, रोबोट क्यों नहीं बन रहा है ये, जैसे तुम छोटे थे तो बहुत अच्छे थे, आपको कभी कोई सुनने को मिलेगा छोटे थे तो बहुत अच्छे थे, पर तुम्हें क्या हो गया भाई। लेकिन आप अगर इस बात का अंदाज़ा करें कि जब इंसान बढ़ता है ना तो उसकी खुद मुख्तारी और आज़ादी, ज़हनी आज़ादी बढ़ती है, और उस वक्त इख्तिलाफ़ होना असल में ये नेचर का तकाजा है, ये तबीयत का तकाजा है, ये होना ही था और ऐसा होना चाहिए, और अगर ऐसा ना हो तो फिर उसमें नफ्सियाती मर्ज़ है। असल में वो नेचुरल है कि वो जब होगा, जैसे जैसे इंसान बड़ा होगा, लड़की या लड़का बड़े होंगे तो उनकी अपनी राय बनेगी, उनके इख्तिलाफात होंगे, उनके अपने जज्बात होंगे, ये तो नेचर का हिस्सा है। लेकिन उन सारे इख्तिलाफात के बावजूद मेरी दुआ ये है कि मेरा बेटा या मेरी बेटी पनाह मेरे अंदर पाए और मैं पनाह उनके अंदर पाऊँ, और खुशी मुझे उससे मिले इख्तिलाफात के बावजूद, और खुशी मुझे उससे और उससे मुझसे मिले। रब्बना हब लना मिन अज़्वाजिना व ज़ुर्रियातिना क़ुर्रता अय्युन। अब मैंने आपसे जो शुरू में बात की थी वो बार बार वापस आएगी। हर दुआ, अब आप हर दुआ जो कुरान में पढ़ेंगे ना, वो फातिहा की दुआ की रूह में पढ़ेंगे। फातिहा में कहा था इहदिना सिरातल मुस्तकीम, दुआ की थी ना, लेकिन दुआ से पहले अपनी कमिटमेंट पहले बताई थी, इयाका नअबुदु व इयाका नस्तईन में किसने कमिटमेंट की है, हमने की, फिर दुआ की है। नस्तईन में भी क्या बात थी, पहले कोशिश मैंने करनी है, फिर अल्लाह ने मदद करनी है। जो भी दुआ आप कुरान में पढ़ेंगे पहले से अंदाज़ा कर लो, पहले मैंने अपना काम करना है, उसके बाद अल्लाह ताला की तरफ से मदद आनी है। अगर मैं कोशिश नहीं करूँगा कि मेरी और मेरी बीवी के दरमियान कि उस रिश्ते में मोहब्बत ज़्यादा बढ़े, एक दूसरे पर एतमाद ज़्यादा बढ़े, हम एक दूसरे के अंदर पनाह पाएँ, अगर मैं इसकी तरफ कोशिश या काम नहीं कर रहा तो फिर इस दुआ का कोई फ़ायदा नहीं है, क्योंकि आपने अपना हिस्सा नहीं किया। बच्चों के साथ ताल्लुकात सिर्फ दुआ से फिक्स नहीं हो जाएंगे, आपको अगर ख़ुद कम्युनिकेशन नहीं करनी उनके साथ, उनके साथ आपने ख़ुद खुलकर बात नहीं करनी, उन समझदार नहीं कि उनके जज्बात क्या, और अगर पेरेंट्स आपके पेरेंट्स का आपके साथ अच्छा ताल्लुक नहीं है, आप कुछ आप में से जो है 30-40 साल के भी हो गए हो और आपके आपके वालदैन के साथ अच्छे ताल्लुकात नहीं है, इस दुआ की वजह से आप क्या सीख रहे हो, अब आपको उनमें जाके पना लेनी होगी और उनसे पूछना होगा कि भाई हमारी जो है लड़ाइयाँ बहुत होती हैं, आपने कभी सोचा क्यों होती हैं, फिर वो कहेंगे तुम बदतमीज़ हो इसलिए होती हैं, इसमें क्या मुश्किल है, तुम अगर अच्छे होते तो कभी लड़ाई ना होती, कभी कोई झगड़ा ना होता, तुम क्या समझते हो झगड़ा हमारी वजह से होता, तुम्हारी वजह से होता है, और फिर दोबारा झगड़ा शुरू हो जाएगा, राइट। तो आपको फिर समझ नहीं आता कि आप ये जो कॉन्फ्लिक्ट है इसको ख़त्म कैसे करें। तो ये कॉन्फ्लिक्ट हर एक की ज़िंदगी में किसी ना किसी मोड़ पर होता है, मेरे साथ भी हुआ है, मेरे पेरेंट्स के साथ भी हुआ है, आई लव दैम, लेकिन उसको तोड़ने के कुछ तरीके हमें सोचने पड़ेंगे, उसके बारे में कुछ सोचना पड़ता है। मैंने एक अपनी मदर के साथ किया था, इट हेल्प माई रिलेशनशिप विद माई मदर सो मच। मैंने उनसे पूछना शुरू किया, जब आप छोटी थी तो आपकी लाइफ कैसी थी, आप क्या करती थी, आपके दोस्त कैसे थे, आपकी लड़ाइयाँ किससे होती थी, खाला से कैसी लड़ाइयाँ होती थी आपकी, और जब जितना आप उनकी लाइफ में दिलचस्पी लोगे ना, जितना आप किसी के बारे में उनको सुनाना नहीं उनसे सुनना चाहोगे, क्योंकि हर एक की शिकायत क्या होती है, मेरी बात ये सुनते ही नहीं है, राइट, मेरी बात सुनते ही नहीं है। बच्चे कहते हैं मेरे पेरेंट्स मेरी बात नहीं सुनते, पेरेंट्स कहते हैं बच्चे मेरी बात नहीं सुनते, बीवी कहती है शौहर ये तो मेरी बात ही नहीं सुनते, शौहर कहता है इसको तो मेरी बात सुनने का कोई शौक है ही नहीं, ये मेरी बात सुन के क्या करे, इसको तो बर्दाश्त नहीं होगी मेरी बात, कोई किसी की बात सुन नहीं रहा। लेकिन सुनाने के बजाय आप किसी से कहें आप मुझे सुनाएं अपने बारे में, आपने खुद जाके इनिशिएट किया ना, तो ये कुर्रत आयुन का एक हो सकता है कि ये स्टेप हो, ये साइड पे मैं बात कर रहा हूँ, लेकिन एक नसीहत है मेरी तरफ से ही कि हो सकता है उससे आपके घरों में आपके बच्चों के साथ और आपके स्पाउसेस के साथ एक छोटा सा रास्ता खुलना शुरू हो और इस दुआ की तरफ हम करीब आते चले जाएँ। अच्छा, वकालत इमरातु फिरऊन कुर्रत आयुन ली, क्या प्यारी बात की थी उन्होंने, आसिया ने कहा था जब मूसा अलैहिस्सलाम पानी से टोकरी में होते हुए फिरौन के महल तक पहुंचे और उन्होंने बच्चे को उठा लिया, मालूम था कि ये बच्चा बनू इसराइल से है, उसकी रंगत से पता चल रहा था ये बनू इसराइल से है, इसका मतलब है कि इसको ऑफिशियली क्या करना चाहिए, कानून क्या कह रहा है, कत्ल कर देना चाहिए उसी वक्त। और वो बच्चे को लेकर फिरौन के सामने ले गई, और फिरौन उस वक्त अपने जनरलों के साथ या अपने कमांडर्स के साथ क्या डिस्कशन कर रहा होगा, कितने मर गए, कितनी सड़कें रह गई, कितने कत्ल हो गए, और बीच में मीटिंग के दौरान आवाज आती है, तो वो भी बच्चों को मारने की बात कर रहे हैं और बेबी की आवाज आ गई, और माँ ने भी क्या किया, उसके सामने ले आई, आसिया माँ तो नहीं अडॉप्टिंग मदर, सामने ले आई और सामने लेके कहा कुर्रतु आइन ली, ये आंखों की ठंडक बनेगा मेरे लिए, मेरे लिए, उनके लिए नहीं कहा, फिरौन के लिए नहीं कहा, अपने लिए कहा। कुर्रत आइन से क्या मुराद है, मैंने दो बातें कही थी, इतनी खुशी के आंसू आए, क्यों, क्योंकि वो बेचारी गर्म आंसू तो रोज रोती है, फिरौन से शादी है, उसको भी पता है कितनी डिप्रेस है। अब लोग यू नो बढ़ा चढ़ा कर अपनी सिचुएशन बताते हैं, यार मैं किस फिरौन के साथ फंस गया हूँ, वो वाकई फिरौन के साथ फंस गई हैं, राइट, तो वो तो है डिप्रेशन में, तो अब वो कह रही है आपको भी बताया आप कौन है, लेकिन कम अज़ कम मुझे आंखों की ठंडक इससे तो मिलेगी, इसको मेरे पास रहने दें, मुझे खुशी आएगी इससे, पुरत आईने ली। और दूसरी बात थी कि वो एक तूफान के अंदर रह रही हैं, और उस तूफान से पना उन्हें कब मिलेगी, जब वो इस बच्चे के साथ होंगी। फिर ये भी कह दिया साथ में, और लगता है कि आपको भी इस बच्चे की जरूरत है, वलक आपके लिए भी, यानी मालूम होता है कि जब मूसा अलैहिस्सलाम को फिरौन ने देखा ना, तो उसके चेहरे पे भी कुछ फर्क आ गया, और उन्होंने नोट किया कि ये तो सिर्फ मेरे लिए नहीं है, ये तो लगता है इनको भी पसंद आ गया है, तो उन्होंने वलक का इजाफा कर दिया। शुरू में नहीं कहा था कुर्रतु आइनिन लना, ये हम दोनों के लिए आंखों की ठंडक, ये ऐसे नहीं कहा, अपनी बात की थी, और फिर फिरौन का भी इजाफा किया वलक। ओके, फला, ये बड़ी प्यारी आयत है, फला तअलमु नफ्सुन मा उख्फिया लहुम मिन कुर्रति आयुनिन जज़ाअन बिमा कानू यअमलून, किसी इंसान को नहीं पता, किसी नफ्स को नहीं पता कि क्या आंखों की ठंडक उसके लिए छुपाई गई है, कहां से, कैसे, कब, कौन सी ऐसी चीज है जो उसको रिलीफ देगी, उसको पनाह देगी, उसकी मुसीबतें एकदम से गायब हो जाएंगी, या कैसी ऐसी खुशी है, उसको गुमान भी नहीं था कि ऐसी खुशी हो सकती है उसकी जिंदगी में, ऐसी चीज उसके लिए अल्लाह ताला ने कहा किसी नफ्स को नहीं पता, किसी इंसान को नहीं पता उसकी खुशी कहां से आएगी। इसमें बहुत सारी हिकमतें शामिल हैं, और एक हिकमत यह भी शामिल है, हमें पूरा एतमाद होता है, हमें पता होता है हमारी खुशी कहां से आएगी, मुझे ये मिल जाए तो मैं खुश हो जाऊंगा, ये नहीं होगा तो मैं खुश नहीं हो सकता, ऐसा ही होता है ना, और इंसान पीछे पड़ जाता है एक एक गोल के पीछे, ये मिल जाए मुझे खुशी आ जाएगी, और वो अगर वो ना मिला जिंदगी बर्बाद। अल्लाह ताला इस चीज से हमें छुटकारा दिला रहे हैं, इस सोच से कि हम किसी एक चीज को पकड़ के अपने आप को पागल कर दें और कहें खुशी तो इसी में है, वरना खुशी हो ही नहीं सकती। अल्लाह कह रहे हैं किसी नफ्स को नहीं मालूम कि उसकी आंखों की ठंडक, उसकी खुशी के आंसू किस चीज में छुपे हुए हैं, लेकिन छुपे हुए जरूर हैं। और फिर कहा जज़ाअन बिमा कानू यअमलून, जो अमल वो करते रहे हैं उसकी जजा के तौर पे उनको कोई खुशी आने वाली है। यानी इसमें यहां पर इख्तिसार नहीं किया कि कहा कि ये आखिरत में ही होगा, جب اللہ تعالیٰ خاص نہ کرے نا کہ یہ خاص آخرت کے لیے ہے یا خاص دنیا کے لیے ہے، تو عموم اللفظ یدل علی عموم المعنی، جس میں اللہ تعالیٰ نے قید نہیں ڈالی اس میں ہم قید بھی نہیں ڈالتے، یعنی یہ خوشی اس کا اشارہ دنیا کی طرف بھی ہو سکتا ہے اور آخرت کی طرف، دونوں کو شامل کیا جا سکتا ہے، ٹھیک ہے؟
1: Subscribe now to the Bayana YouTube channel to watch the rest of this series and more great content from Ustad Nu'man Ali Khan. Coming up next time on Akhri Mojza.
0: کوئی آتا ہے رسول صلی اللہ علیہ وسلم کے پاس کہتا ہے ابایعوک علی صلاتین، میں آپ کو بیعت دینے کو تیار ہوں، یعنی مسلمان ہونے کو تیار ہوں، نمازیں میں نے دو پڑھنی ہیں، پانچ نہیں پڑھنی، میں نے دو پڑھنی ہیں، کیا کریں گے رسول صلی اللہ علیہ وسلم؟ ہم میں سے کوئی ہوتا تو کہتا ہے ان الدین عند اللہ الاسلام، اللہ کے ہاں دین جو ہے نا یہ مکمل اپنے آپ کو آپ نے سرنڈر کرنا ہوتا ہے، اس میں کوئی ڈسکاؤنٹ پروگرام نہیں ہے، کوئی نیگوشیشن نہیں ہے، یا پورے پورے اسلام میں داخل ہو یا دفع ہو جاؤ. رسول صلی اللہ علیہ وسلم نے بیعت لے لی، چلو ٹھیک ہے دو نمازوں کے لیے. صحابہ حیران، یہ کیا ہو گیا، یا کوئی واقعی کوئی ڈسکاؤنٹ پروگرام ہے؟ تو انہوں نے کہا نہیں، جب نماز کی لذت آئے گی تو خود ہی پڑھ لے گا.